ज्योतिर्गमय मृत्यो मामृतं गमय शान्ति शान्ति असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्यो मामृतं गमय शान्ति शान्ति असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय